0: ओके जी, सो इस ट्रैक के साथ हम वापस आ चुके हैं और आई एम श्योर कि ये ट्रैक एक बड़ा अच्छा ट्रैक है हारून का और ये भी हम सबको बड़ा पसंद है और शादी ब्याह की तकरीबात में ना ये ट्रैक शादी और मायों का तो मतलब बेसिकली मायों और मेहंदी का हिस्सा जरूर बनता है क्योंकि इसे सुनने के बाद बड़ा मजा आता है। और इसी के साथ साथ भाई हमारे पास मैसेजेस भी आ चुके हैं। लुकपल कहती हैं अस्सलाम वालेकुम लदिया आरजे, कैसी हैं आप? वालेकुम अस्सलाम, बिल्कुल ठीक ठाक हूं। समीशे कहते हैं थैंक्स दिस सॉन्ग इज टू गुड। के जी सो भाई इनको भी पसंद आया है, नो डाउट दिस ट्रैक इज वेरी नाइस। समी जी कहते हैं कि मैं अपनी जॉब के साथ साथ अपनी शादी के सारी तैयारी खुद कर रहा हूं अपनी अम्मी के साथ, अल्लाह का शुक्र है सारे काम हो गए हैं, बस कुछ काम बाकी हैं। चलो जी, ये तो बहुत अच्छी बात है कि सारे काम हो चुके हैं और चंद ही काम बाकी हैं, तो भाई ये तो बहुत ही अच्छी चीज है और कोशिश वाकई में ये करनी चाहिए कि आपके जितने भी सारे काम है ना शादी के वो साथ साथ होते रहें। और अब एक महीने बाद उनकी शादी, मीन्स नवम्बर दिसंबर और जनवरी, तो भाई होते ही शादी के महीने, यानी कि हर जाने भर तरफ आपको जो है वो रौनकें नजर आ रही होती हैं। खवातीन की मसरूफियत जरा ज्यादा उरूज पे होती है क्योंकि अगर भाई किसी के खानदान में एक साथ बहुत सारी शादियां आ जाए ना तो भाई कपड़ों का मसला और ये वो तो बड़ा मजे का ये टाइम होता है। कहते हैं बट जिस हिसाब से महंगाई है बहुत मुश्किल हो गया है कोई भी ऐसा इवेंट करना फातिमा। ये बात तो बिल्कुल ठीक है, नो डाउट महंगाई बहुत ज्यादा हो चुकी है जिसकी वजह से हम हर इवेंट करने से पहले ना सोच रहे होते हैं कि जी ये करें या ना करें। और हकीकत है कि इस महंगाई की वजह से आजकल शादी बहुत मुश्किल हो चुकी है क्योंकि हर चीज को देखना है, स्पेशली शादी के ब्याह के तकरीब में सोना भी देखना है और सोने की कीमतें भी आसमान से बातें कर रही हैं। इस वक्त हकीकतन तौर पर देखा जाए तो कोई भी चीज आपकी पहुंच में नहीं है क्योंकि चीजें बहुत महंगी हो चुकी हैं। वो शादी में रखने वाला खाना है, वो कपड़े हैं, वो ज्वेलरी है, वो जो कुछ भी है, एवरीथिंग इज टू एक्सपेंसिव। तो अल्लाह पाक का लाखों लाख शुक्र है कि अगर आप अपने सारे काम कर पा रहे हैं आसानी से या हो रहे हैं तो अल्लाह ताला का ये बहुत शुक्र है क्योंकि भाई अल्लाह ताला वाकई में शादी ब्याह की तकरीबात में अल्लाह ताला कोई आपकी मदद कर रहा होता है जो आप खुद भी हैरान हो रहे होते हैं क्योंकि बहुत सारे काम आपको ऐसा लग रहा होता है कि जी नहीं हो पाएंगे, लेकिन वो अल्लाह ताला ना अपनी तरफ से खुद आपकी बड़ी मदद कर रहा होता है कहीं ना कहीं से। क्योंकि ये एक्चुअली में ऐसा मंथ है कि बहुत सारे मेरे लिसनर्स के आई एम श्योर कि किसी को शादी में जाना है, किसी के घर की शादी है, किसी की अपनी शादी है, तो ये वाली मसरूफियात तो होती है, किसी की लड़की की शादी है, किसी के लड़के की शादी है। और ये हकीकत है कि इन सारी चीजों में अल्लाह ताला ना बहुत मदद करता है इंसान की और तभी सारे काम जो है वो आसानी से हो जाते हैं, वरना इस वक्त की महंगाई को मद्देनजर रखते हुए बहुत सारे काम करना वाकई में बहुत मुश्किल है। एंड आई एब्सोल्युटली अग्री विद दिस कि ये जो है वो आजकल बड़ा हमारे लिए एक अहम मसला चल रहा है और हर चीज में घूम फिर कर हमारे पास जो पेट्रोल की कीमतें आ जाती है ना, तो अल्लाह दैट इज ऑल्सो टू मच। तो भाई पेट्रोल की कीमतें भी आसमान से बातें कर रही हैं, ये कब कम होंगी? हर रोज सुबह यही उम्मीद होती है, बल्कि अब सुबह हम ये उम्मीद नहीं रखते, हम शाम में कर रहे होते हैं कि शायद जो है भाई वो पेट्रोल की कीमतों में कुछ कमी पेशी आ जाए तो भाई मजा ही आ जाए, लेकिन ऐसा होता नहीं है। आजकल तो बस इजाफा ही हो रहा है और यस एक और दफा इजाफा हो चुका है। इसमें पेट्रोल जो है वो 393.64 है, यस पेट्रोल इज टू मच, बस ये 400 के करीब करीब है, यानी कि अभी कितने सिर्फ 7 रुपए ही कम है। हाय अल्लाह, 7 रुपए भी नहीं बल्कि 6.5 रुपए तकरीबन कम है। सो अल्लाह पाक हम सब पर रहम करे, जिस जिसके घर में शादी है अल्लाह पाक के शादी का तकरीब अच्छे से निभाए, अच्छा आप लोगों का आगे का भी फ्यूचर रहे। ये दुआ बहुत जरूरी होती है कि अल्लाह पाक आने वाली जिंदगी आप लोगों की बहुत खुशहाल बनाए, आमीन सुमा आमीन। और इसी के साथ साथ हम जा रहे हैं इस वक्त ब्रेक की जाने, वापस आएंगे ट्रैक के साथ। अच्छा भाई जरी नूर का भी मैसेज हमारे पास आ चुका है, कहती है सलाम कैसी है, बहुत दुआ आपके लिए, बहुत शुक्रिया, बहुत सारी दुआएं आपके लिए भी जरी नूर। आज आपके घर लाइट नहीं गई है क्योंकि आज आपने जल्दी हाजिरी लगा दी है, सो दैट्स ग्रेट हो गया, काफी टाइम से मैसेज आया, मैंने कहा भाई शामिल कर लेते हैं। और इसी के साथ साथ हम चलते हैं ब्रेक की जाने, आएंगे वापस ट्रैक के साथ, बहुत सारी बातें आपसे करेंगे। अच्छा भाई जरी नूर भी सुन रही है, लुकवर्ल्ड भी सुन रही है, तो हम नेशनल नूडल्स डे पे बात कर रहे हैं, तो आपको किस टाइप के नूडल्स पसंद है, कोई मजेदार सी आपकी रेसिपी है तो आप हमसे शेयर कर सकते हैं। अनटिल एंड अनलेस यू आर मूविंग फॉरवर्ड टुवर्ड्स एंड ब्रेक एंड कमिंग बैक विद द ट्रैक, सो वी विल बी राइट बैक।
1: It's 12:45 PM. This time check is brought to you by Phoenix Batteries.
2: Phoenix laga aur bhul ja, Phoenix laga aur bhul ja.
3: Pakistan samet duniya bhar mein bahut si auraton ko mali, jismani, zehni aur jinsi gharelu tashaddud ka samna karna pad raha hai. Chahe aap kisi ke shohar, walid, bhai ya bete ho, apna stress اور فکر کو اپنی بیوی بیٹی بہن یا والدہ پر ہرگز نہ نکالیں۔ حکومت پاکستان نے گھریلو تشدد کا نشانہ بننے والی عورتوں کے لیے خصوصی ہیلپ لائن 1099 کے ساتھ ہیلپ لائن 1099 ایپ کا آغاز کیا ہے تاکہ ہمارے ادارے ان کی بھرپور مدد کر سکیں۔ اگر آپ یا آپ کے جاننے والے گھریلو تشدد کا شکار ہیں تو فوری طور پر ہیلپ لائن 1099 ایپ کو گوگل پلے سٹور اور ایپل سٹور سے ڈاؤن لوڈ کریں۔ ہوم سکرین پر اپنا نام، فون نمبر اور شناختی کارڈ نمبر درج کر کے سائن اپ کریں۔ ہنگامی حالات کی صورت میں جہاں آپ کی یا کسی کی جان خطرے میں ہو، لال بٹن کا استعمال کریں جس سے متعلقہ ادارے آپ کی مدد کے لیے فوری حرکت میں آ جائیں گے۔ تفصیلی شکایت کے لیے سبز بٹن کا استعمال کریں جس میں آپ تحریری شکایت کے ساتھ ویڈیو، تصویر اور آڈیو ثبوت بھی جمع کر سکتے ہیں۔ یاد رکھیے، گھریلو تشدد قانوناً جرم ہے اور ہم سب کو مل کر اسے روکنا ہے۔ تشدد سے تحفظ آپ کا حق ہے۔ وزارت انسانی حقوق، حکومت پاکستان۔
1: مفاد عامہ کے لیے پیغام حکومت پاکستان اور ایف ایم 100 کراچی کی جانب سے پیش کیا گیا۔
4: 100 FM۔
5: ہائی فرینڈز، آئی ایم مکال ذوالفقار، اینڈ ٹوڈے آئی ایم ناٹ اسپیکنگ ٹو یو ایز اے پبلک فگر بٹ ایز سم ون ہو کیئرز اباؤٹ یور فیوچر۔ We all dream of success and happiness, but drugs are silently destroying our dreams, lives, and our families. The Anti-Narcotics Force, the ANF, is bravely fighting this battle, but they can't fight it alone. They need your help and ours. Let's fight this together. Say no to drugs, and let's stand together.
1: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
6: پاکستان میں بڑھ چڑھ پھینکنگ کے واقعات میں خطرناک حد تک اضافہ ہو چکا ہے۔ روزانہ عام شہری، بزرگ، خواتین، طلبہ اور کاروبار سے وابستہ افراد اپنے بڑھ چڑھ اکاؤنٹ سے محروم ہو رہے ہیں۔ اس ویڈیو میں ہم آپ کو دو اہم باتوں پر رہنمائی فراہم کریں گے۔ اگر آپ کا واٹس ایپ ہیک ہو چکا ہے تو اسے واپس کیسے حاصل کیا جا سکتا ہے، اور مستقبل میں واٹس ایپ کو دوبارہ ہیک ہونے سے کیسے محفوظ رکھا جا سکتا ہے۔ آئیے دیکھتے ہیں واٹس ایپ ہیک کیسے ہوتا ہے۔ پاکستان میں عام طور پر واٹس ایپ ہیکنگ کے لیے استعمال کیے جانے والے طریقے، آپ کو واٹس ایپ یا کسی جاننے والے کے نام سے پیغام آتا ہے کہ آپ کا اکاؤنٹ ویریفائی کرنا ہے، یا یہ 6 ہندسوں کا کوڈ بھیج دیں۔ بعض اوقات یہ پیغام کسی دوست یا رشتے دار کے نمبر سے آتا ہے جس کا اکاؤنٹ پہلے ہی سے ہیک ہو چکا ہوتا ہے۔ لوگ لا علمی یا جلدی میں 6 ہندسوں کا تصدیقی کوڈ شیئر کر دیتے ہیں۔ بس اسی ایک غلطی سے ہیکر آپ کے واٹس ایپ کا مکمل کنٹرول حاصل کر لیتا ہے۔ یاد رکھیں، واٹس ایپ کا تصدیقی کوڈ کبھی بھی کسی کے ساتھ شیئر نہیں کیا جاتا۔ نہ واٹس ایپ خود مانگتا ہے، نہ کوئی ادارہ اور نہ کوئی دوست۔ اگر آپ کا واٹس ایپ ہیک ہو جائے تو فوراً کیا اقدامات اٹھانے چاہیے؟ اگر آپ کا واٹس ایپ ہیک ہو چکا ہے تو گھبرائے نہیں، اپنے موبائل فون سے واٹس ایپ ڈیلیٹ کریں اور دوبارہ انسٹال کریں۔ ساتھ ہی اپنے دوستوں اور خاندان کو کسی اور نمبر سے اطلاع دیں کہ اگر آپ کے نام سے کوئی مشکوک پیغام آئے تو اس پر ہرگز یقین نہ کریں۔ اپنا وہی موبائل نمبر درج کریں جو واٹس ایپ پر رجسٹرڈ تھا۔ واٹس ایپ آپ کو ایس ایم ایس یا کال کے ذریعے 6 ہندسوں کا تصدیقی کوڈ بھیجے گا۔ یہ کوڈ درج کریں۔ زیادہ تر کیسز میں اسی مرحلے پر ہیکر کی رسائی ختم ہو جاتی ہے، کیونکہ واٹس ایپ ایک وقت میں صرف ایک ڈیوائس کو اجازت دیتا ہے۔ اگر تصدیقی کوڈ نہ آ رہا ہو یا پن لگا دیا گیا ہو، اگر ہیکر نے آپ کے اکاؤنٹ پر ٹو اسٹیپ ویریفیکیشن پن لگا دیا ہے اور آپ لاگ ان نہیں ہو پا رہے، واٹس ایپ آپ کو آپشن دیتا ہے 7 دن بعد دوبارہ کوشش کریں۔ 7 دن بعد واٹس ایپ آپ کو بغیر پن کے لاگ ان کرنے کی اجازت دیتا ہے، لیکن صرف اسی نمبر پر۔ اس دوران یہ باتیں لازمی یاد رکھیں: سم کارڈ اپنے پاس اور فال رکھیں، نمبر بند یا سسپینڈ نہ ہونے دیں، واٹس ایپ بار بار انسٹال نہ کریں، ای میل کے بغیر اکاؤنٹ فال۔ اگر آپ نے ای میل ایڈریس شامل نہیں کیا اور پن بھی یاد نہیں، واٹس ایپ پھر بھی 7 دن بعد آپ کا اکاؤنٹ فال کر دیتا ہے، بشرطیے کہ سم کارڈ آپ کے پاس ہو۔ سم کارڈ سب سے اہم ہے۔ اضافی طور پر آپ اپنے نمبر اور مسئلے کی تفصیل کے ساتھ واٹس ایپ سپورٹ کو ای میل بھی کر سکتے ہیں۔ رابطوں کو فوری اطلاع دیں۔ اکاؤنٹ بحال ہوتے ہی اپنے تمام رابطوں کو پیغام بھیجیں: میرا واٹس ایپ ہیک ہو گیا تھا، براہ کرم پچھلے کسی بھی پیغام یا درخواست کو نظر انداز کریں۔ اسے آپ کے دوست اور خاندان مزید نقصان سے بچ سکتے ہیں۔ اب دیکھتے ہیں مستقبل میں ہیک ہونے سے خود کو کیسے بچایا جا سکتا ہے۔ ٹو اسٹیپ ویریفیکیشن لازمی فالو کریں۔ سیٹنگز، اکاؤنٹ، ٹو اسٹیپ ویریفیکیشن، یا ایک 6 ہندسوں کا پن سیٹ کریں جو صرف آپ کو یاد ہو۔ ای میل ایڈریس ضرور شامل کریں۔ ای میل شامل کرنے سے پن دوبارہ سیٹ ہو سکتا ہے، اکاؤنٹ تیزی سے فعال ہو جاتا ہے، ہیکنگ کے امکانات کم ہو جاتے ہیں۔ تصدیقی کوڈ کبھی کسی کے ساتھ شیئر نہ کریں، چاہے پیغام دوست کا ہو یا کسی ادارے کے نام سے ہو۔ کوڈ شیئر کرنا سیدھا اکاؤنٹ ہیک ہونے کے برابر ہے۔ جعلی لنکس اور آفر سے بچیں۔ مفت انٹرنیٹ، انعامات، سرکاری یا بینک کے جعلی پیغامات سے ہوشیار رہیں. ایسے لنکس پر کلک نہ کریں. واٹس ایپ لنک ڈیوائسز چیک کریں. سیٹنگز لنک ڈیوائسز. اگر کوئی نامعلوم ڈیوائس نظر آئے تو فوراً لاگ آؤٹ کریں. فون لاک اور بایو میٹرک استعمال کریں. اگر فون محفوظ نہیں ہوگا تو واٹس ایپ بھی محفوظ نہیں رہے گا. پن، فنگر پرنٹ یا فیس لاک ضرور فالو کریں. یاد رکھیں، واٹس ایپ ہیکنگ کوئی تکنیکی جادو نہیں بلکہ زیادہ تر انسانی غلطی کی وجہ سے ہوتی ہے. تھوڑی سی آگاہی اور احتیاط سے آپ خود کو محفوظ رکھ سکتے ہیں، اپنے گھر والوں کو بچا سکتے ہیں اور اپنے دوستوں کو نقصان سے بچا سکتے ہیں.
4: یہ مفاد عامہ کا پیغام اب تک پاکستان ٹیلی کمیونیکیشن اتھارٹی کی جانب سے پیش کیا گیا ہے.
7: FM 24/7/365 FM 24/7/365

किताबों में फूल रखना, ये सब अपने वक्त की बड़ी एक खूबसूरत यादगारी थी। अच्छा, ये उस वक्त की यादगारी, अब आजकल ये चीजें कहाँ है? आजकल है भी नहीं ये सब कुछ। हालांकि वही दौर आज भी इन तमाम अदवार से जो इस वक्त हमारे साथ, हम जिस दौर में गुजर रहे हैं, ये कहते पूरा एक ग्लोबलाइज हम हो चुके, बिल्कुल एक फिंगर टिप पे जो है पूरी दुनिया आपके सामने है, आपके पास है। उसके बावजूद भी वो खूबसूरती, वो सब कुछ नहीं है इस दौर में कि जो उस मैनुअल दौर में था, कि जब ये सब कुछ नहीं था, ना मोबाइल था, ना इंटरनेट था, ना कंप्यूटर था, ये चीजें थी नहीं, पता नहीं। और फिर भी दुनिया कहां से कहां पहुंची हुई आप देखें, मतलब बेशुमार लोग या बड़े साइंसदान या बड़े बड़े लोग अब देखें उस दौर में आगे बढ़े कि जब ये चीजें नहीं थी, ये चीजें तो अब ही ना जाके, मगर वो बड़े नाम, बड़े लोग, वो पहले से बड़े थे, वो बड़े बड़े काम उन्होंने पहले से कर दिए जब इसका कुछ पता भी नहीं था। तो बात सारी होती है इंसान के करने पर, कि जब वो करने पर आए तो सब कुछ हो सकता है, नाम मुमकिन कुछ भी नहीं है। समरीन बलोच हमें ज्वाइन कर चुकी हैं जनाब, और कहती हैं सलाम, वालेकुम अस्सलाम, क्या शो है, बहुत खूबसूरत, और थैंक यू, जजाकल्ला, खुश रहें भाई, बहुत शुक्रिया। अब तो आपको भी शायरी पसंद आने लगी है, ये बहुत बड़ी बात है, इसका मतलब हमने बहुत बड़ा काम कर दिया कि अब आपको शायरी पसंद आने लगी है। और उसके साथ साथ फिर तानी हसन भी हमें ज्वाइन कर चुकी है, कहती सलाम शोभी साहब, आपकी आवाज रात के इस पहर में जादू सा जगाती है, बहुत शुक्रिया, थैंक यू, और आपके अशार और शायरी पढ़ने का अंदाज बहुत खूबसूरत है, अल्लाह आपको नजरबद से बचाए, जजाकल्ला। बस आप सब दुआओं में याद रखें, आप सबकी दुआओं का हमेशा से मोहताज हूं और हमेशा रहूंगा। मैं हमेशा से कहता हूं कि दुआओं से बड़े बड़े मसले हल होते हैं, और दुआएं कहते हैं बड़े बड़े मसलों को हल कर देती हैं। तो समझिए बलोच, उम्मीद है कि आज के इस प्रोग्राम को आप खूब एंजॉय करेंगे, यकीन। और जनाब आते हैं एक खूबसूरत से कलाम, बशीर बदर साहब की खूबसूरत से जज्बात हैं जो मैं आप तक पहुंचाऊंगा। क्या कहते हैं? कहते हैं कि हर बात महके हुए जज्बात की खुशबू, हर बात में महके हुए जज्बात की खुशबू, याद आई बहुत पहली मुलाकात की खुशबू, हर बात में महके हुए जज्बात की खुशबू, याद आई बहुत पहली मुलाकात की खुशबू, छुप छुप के नई सुबह का मुंह चूम रही है, छुप छुप के नई सुबह का मुंह चूम रही है, उन रेशमी जुल्फों में बसी रात की खुशबू, उन रेशमी जुल्फों में बसी रात की खुशबू, मौसम भी हसीनों की अदा सीख गए हैं, मौसम भी हसीनों की अदा सीख गए हैं, बादल में छुपाए हुए बरसात की खुशबू, बादल में छुपाए हुए बरसात की खुशबू, घर कितने ही छोटे हों घने पेड़ मिलेंगे, घर कितने ही छोटे हों घने पेड़ मिलेंगे, शहरों से अलग होते हैं कस्बात की खुशबू। अच्छा, ये बात वाकई सही है ये, मगर अब ये बात नहीं है, अभी भी ये चीज अगर हम इंटीरियर की तरफ जाते हैं, पंजाब साइड पे जाते हैं, हम गांव देहात की तरफ जाते हैं, तो वहां पर अभी भी घर जितनी चाहे छोटा सा घर होगा, मगर उस छोटे से घर में भी दो चार दरख्त तो जरूर लगे होंगे। और ये पहले माजी में तो होता ही था कि मतलब मुझे खुद याद है कि जब हमारा घर जो बचपन में जहां हमने बचपन गुजारा, बहुत बड़ा घर था और कितने पेड़ थे उसमें, आम का भी, इसका भी, उसका भी, सब पेड़ लगे हुए थे। अच्छा, आज पेड़ कहीं भी नहीं है, घर भी कहते हैं कि एक घर के ऊपर
25 گھر بن گئے، نہ چھت اپنی نہ زمین اپنی، معلق ہیں بالکل درمیان میں، اور اس کے باوجود بھی وہ معلق گھر کہ جس کی زمین بھی اپنی نہیں ہے اور جس کی چھت بھی اپنی نہیں ہے، وہ بھی کروڑوں کروڑوں کا ہے، اربوں روپے کا، وہ بھی ہلکا پھلکا نہیں ہے کہ جس کی چھت بھی آپ کی نہیں ہے اور زمین بھی آپ کی نہیں ہے، وہ بھی آج کے دور میں کروڑوں کا گھر ہے. وہ چلے زمین ہے تو ایک بات بھی ہے نا کہ چلو زمین تو اپنی ہے، کم از کم توڑ کے دوبارہ بنا لیں گے، پھر کر لیں گے، ایسا کر لیں گے، وہ کر لیں گے، مگر اب تو وہ گھر بھی کروڑوں کے ہیں کہ جن میں نہ زمین اپنی ہے، نہ چھت اپنی ہے، نہ سائڈ کی دیوار اپنی ہے، نہ اس سائڈ کی دیوار اپنی، کچھ بھی نہیں ہے. ایک جگہ آپ ٹھوکیں گے تو دوسرا آ جائے گا، پڑوس والا بھائی کیا کر رہے ہیں، ذرا کچھ تو خیال کریں یا دوسروں کا خیال کریں. تو اب یہ دور آ گیا. اس کے بعد کہتی ہیں کہ گھر کتنی چھوٹی ہوں، گھنے پیڑ ملیں گے، شہروں سے الگ ہوتے ہیں، قصبات کی خوشبو ہونٹوں پہ ابھی پھول کی پتی کی مہک ہے، ہونٹوں پہ ابھی پھول کی پتی کی مہک ہے، سانسوں میں رچی ہے تیری سوغات کی خوشبو، سانسوں میں رچی ہے تیری سوغات کی خوشبو، ہر بات میں مہکے ہوئے جذبات کی خوشبو، ہر بات میں مہکے ہوئے جذبات کی خوشبو. یاد آئی بہت وہ پہلی ملاقات کی خوشبو. اور اب آتے ہیں ذرا کچھ یہاں پر ہم یوٹیوب کی جانب. ویڈیو اسٹریمنگ آپ اگر دیکھنا چاہیں، اگر آپ یوٹیوب پہ مجھے جوائن کرنا چاہیں تو آپ مجھے جوائن کر سکتے ہیں، ہماری لائیو ویڈیو کے ساتھ اپنے کمنٹس کے ساتھ پروگرام میں شامل ہو سکتے ہیں. اور جناب تھے رابع جاوید نے ہمیں جوائن کیا، کہتے ہیں السلام علیکم آر جی، آپ کیسے ہیں؟ میں ٹھیک ٹھاک ہوں اللہ کا شکر، آپ ٹھیک ہیں؟ خیریت سے؟ شو اور وائس دونوں اچھی آپ کی ماشاءاللہ سے. تھینک یو، جزاک اللہ. شجاعت مرزا کی کہنے نے واہ جی واہ، بہت خوبصورت عمدہ شو کا محفل کا آغاز کمال. تھینک یو، جزاک اللہ جی، بہت ہی خوبصورت غزل ہے، آج کے شو کا آغاز آپ نے زبردست سری لی، آواز کیا کہنے، بہت شکریہ. تھینک یو شجاعت مرزا. رابعہ جاوید کہتی ہیں تیری یاد بھی کمال کرتی، قصہ مجھے سوال کرے ہے، ایک پل بھی مجھے تنہا ہو نہیں دیتی، ہونے نہیں دیتی، تیری یاد میرا کتنا خیال کرتی رکھتی ہے. کیا بات ہے، واہ واہ واہ، بہت خوبصورت جی. اور شجاعت مرزا کہتے ہیں کبھی کبھی میرے دل میں خیال آتا ہے. واہ جی واہ جیو، ارے واہ، کیا کہنے کیا کہنے، یہ اچھا واہ، زبردست جی. تھینک یو، تیرا قرض ہے میرے روز و شب. ارے واہ جی ہاں، تیرا قرض ہے میرے روز و شب. اور ارے واہ، کیا اور کیا کہنے جی. اس کے بعد خورم سلیم ہمیں جوائن کر چکے ہیں اور کہتے ہیں السلام علیکم شعبے بھائی، گاڈ بلیس یو، تھینک یو، جزاک اللہ، آپ خوش رہیں، سلامت رہیں. اور اس کے بعد شجاعت مرزا کہتے ہیں چھوٹے سے گھر میں بہت نظر آتے ہیں، پیڑ بہت گہری بات ہے استاد، چھوٹے سے گھر میں بہت گئے نظر آتے ہیں پیڑ، اور بہت گھنے نظر آتے ہیں پیڑ، بہت گہری بات ہے استاد. جی ہاں بالکل، حقیقت ہے، اس میں کوئی شک نہیں ہے. میں نے اس لیے کہا کہ یہ کیونکہ یہ ان کا کلام آج کا لکھا ہوا بھی نہیں ہے، بشیر بدر صاحب کا کلام یہ ابھی کا لکھا ہوا بھی نہیں ہے، یہ بہت پرانا کلام لکھا ہوا بشیر بدر، ڈاکٹر بشیر بدر صاحب کا، اللہ ان کی مغفرت کرے، اب تو دنیا میں نہیں ہے ابھی تو. مگر کیا خوبصورت بات ہے، مطلب یہ وہ شاعر ہیں کہ جو جنہوں نے واقعی بہت ہی اپنے جذبات کا صحیح جو ہے انہوں نے اظہار کیا ہے. نسرین پٹیل نے ہمیں جوائن کیا، السلام علیکم، کیسے مزاج ہیں؟ بہت ساری دعائیں، تھینک یو، جزاک اللہ، خوش رہیں، سلامت رہیں، آپ کے لیے بھی بہت ساری دعائیں. اور اب آتے ہیں ایک خوبصورت سے کلام کے جانب.